Thank you.

40 करोड़

Grazie.

विविध सूत्र साझेदारद्वारा भएको प्रतिमालेका मन्त्री रवि राजनमा यसअन्तै बागमती प्रदेशद्वारा कल्पना परेको छ। एमालेका सभामन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन प्रक्रिया लिएपछि मुख्यमन्त्री

Thank you.

za situacije, što sam cijelo ljeto, pa sad ne znam,

Thank you.

Thank you.

Thank you.

Thank you.

आगामी सामुदायिक नंबर 10 में

Okay.

0: 学的弊。
1: Thank you.

0: संतुलित खाना खाई, व्यायाम शब्द गरी, धूमपान होटिरामा सेतु नरही तर अनियन्त्रण गरी आजुक निर्णयकारी जीवन अन्तराल निशाना रोग नसेपछि स्वस्थ जीवन अपनाई रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याशी जनित जारी सन्देश
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्षपटकपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।

विवाह कानूनी हो कहा तो

지 씨가 옥골풀 아련역적 하나 예매 들고 가이 양품 떤 것이 있었으니 저녁 하나로지 소설

Thank you.

I'm going to go to the hospital.

I'm going to go to the hospital.

0: को जोखिम बढ़ाने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले

Thank you.

Tino. Viu la barra de fer un plaga? Sentir les aris amb ells.

0: या घर विद्रोह पनि चाहिँ सतर्क गरिएको छ।
1: जाति जाति सम्बन्धित घटनाहरू चाहिँ जानकारी प्राप्त गर लगभग

Thank you.

ఇంత పాటు

suffering things of the day. But the reason for the act of the practical hope, it is a work for the Kabati Kula, or having Patelli for the other rocks on the Tabula. For the act of the monk of the Patia, Sumakari put out on Patka to come in with Tanikon Sadma Bison on the Pussy, doing to some late Patatula, turn up the local water. Soon it's good. कमल को फूल पानी को सतहमा तेजी रहन्छ यदि माटोको तर्कमा पानी फुल्छ बर्दियाको पर्यटन कार्यपालिका स्थित पर्यटकीय स्थल बर्दियाको यो मनोहर दृश्य हो विशेष गरी विवाह पूजा अर्चा प्रतिबद्ध तथा अन्य शुभ कार्यका बेला यहाँबाट कमलका फूल संकलन गर्ने चलन अहिले पनि कायम छ कमलका पातमा प्रसाद पूजा सामग्री तथा परम्परागत परिकार राख्ने चलन छ प्राकृतिक र वातावरणमा जित भएकाले यसको परिचय शुभ मान्ने गरिन्छ मानिसहरूमा आफ्नो स्वास्थ्यको लागि प्राकृतिक चिकित्सा उपयोगी हुन्छ भन्ने अनुभूति धेरै कहिले गरेको छ यस कारणले अन्य जडीबुटी जस्तै कमलको फुलबाट बनेको औषधि गर्ने पदार्थ आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्ने गरिन्छ।

0: Szent Szári Pálma 10-16 संख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसुदित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गराउँ।

Thank you.

0: लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।

Thank you.

I don't know.

कानून निर्माण तथा सुधार पर सफल बनाए समिति गठन

विभिन्न वन विभाग का लैंगिक हिंसा विरुद्ध जनचेतना नामक कार्यक्रम साझेदारी कार्यक्रम अन्तर्गत नगर दुर्गा समुदाय कानून इलाका प्रहरी कार्यालय मतिपुर बर्दियाको संयुक्त आयोजनामा ऊ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रममा सामुदायिक प्रमुख अध्यक्ष दयानन्द थारूको अध्यक्षता इलाका प्रहरी कार्यालय मतिपुरका प्रहरी वरिष्ठ हवलदार कुमारी लक्ष्मी सिंह सहजीकरणकरण गरे। कार्यक्रममा लागु औषध सेवन तथा औषध प्रसारको कारण समाजमा पर्न नकारात्मक असर बाल विवाहको कानूनी तथा सामाजिक प्रभावसँग लैङ्गिक हिंसाका निर्मित स्वरूप वातावरण सम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी गराए। उहाँ लागु औषध सम्बन्धी अपराध बाल विवाह तथा लैङ्गिक हिंसामा संलग्न भएन परिचित प्राकृतिक कानून अनुसार बिना सदायको विषयमा समेत सहभागी हुने जानकारी गरेकी असिन गतिविधि नियन्त्रणका लागि समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए। कार्यक्रममा सामुदायिक मनको उपभोक्ता विद्यार्थी तथा किशोर किशोरी तथा अठहत्तर जनाको सहभागिता रहँदा सहभागी हुन लागु औषध दुर्व्यसन विभाग औद्योगिक हिंसाको कारण समाजमा पर्न असर तथा वातावरण रोकथामको उपाय भए जानकारी लिएर रहन। जिल्ला प्रशासन कार्यालय बर्दिया विद्युत विभाग राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दिन सूचना जारी गर्नुभयो। कार्यालयमा पाठक कुलजी दिनेहाँ राष्ट्रिय परिचय पत्र वितरण दर्ता विवरण दर्ता गरेन सेवाग्राहीको भिड बढ्न पाछ ऐना श्रावण नौ बजे श्री अग्र सूचना नियन्त्रण बिहान नौ बजे श्री संसार पाँच बजेसम्म विद्युत दिनुभयो। संयुक्त पत्र अध्यक्ष सेवा दिन जिल्लाका प्रशासकीय अधिकृत लोक प्रशासनमा सेवाग्राहीको सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक विद्युत दिनले बिहान दस बजेदेखि सन्ध्या पाँच बजेसम्म राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रदान गर्न जनाइएका। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन चाहना सेवाग्राहीको टुक्ला समयमा कार्यालयमा उपस्थित भएको सेवा लिन आजका गुलाबी नगरपालिका सदसपुरको 43 वर्षीय हिमबहादुर पुल ड्रागन फ्रुट खेती कैकमता आन्दानीकरणबाट विगत तीन वर्षले महान ड्रागन फ्रुट खेती गर्दै अहिले फुल ड्रागन खेतीमा चाहिँ आफ्नो पहिचान बनाएर ड्रागन फ्रुटमा चाहिँ आफ्नो सन्तुष्ट रहनु

Thank you.

बाल विवाह कानूनी अपराध हो, इसलिए आज ही काटना होगा।

समस्या

0: someone who knew what I was in.
1: Probably
2: didn't. He understood. If you tell me that you could play a quarter, play a quarter, or a couple of people who were talking about it. But sir, we said that you can't write money, or that the man is deep and blue, matu, funny, because some of the people who are not going to be able to do it. We said that you can't write money, and we like, and we can't write money. रासायनिक विषारी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र घोषण जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषारी प्रयोग गर्न
2: रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।

Thank you.

अनुदान शुरू करिए।

Thank you.

0: त्यो समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढेको देखिन्छ। अब उत्पादन बढाउन गुणस्तरीय मल सिँचाई र रोगकिरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ्दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ। गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20.81 अर्ब रुपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24.11 अर्ब 66.95 करोड रुपियाँ पुगेको छ। पञ्चायत विभागका अनुसार यस अवधिमा 20.97 अर्ब 37 करोड रुपियाँ बराबरको वस्तु आयात तथा 3.15 अर्ब 29 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्दै अर्थविद डाक्टर चन्द्रमय अधिकारीले सिआइएलाई जानकारी दिनुभयो।
1: स्वाभाविक ढङ्गले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी गर्नमा चाहिँ यो सोयाबिन तेल बडा सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसरी यो समय र यो वर्षको अन्तिम भएर पनि तिन महिनामा सामान्यतः बढ्ने पनि भइरहेको छ। हो अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि गर्छन् गर्नलाई र यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँ हेर्नु हो भने पेट्रोलियम पदार्थ र चाहिँ जस्ता कुराहरू बढी गरेका छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले जाँदा भन्नु त भन्न सकिन्न।
0: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढी बढेको छ। पञ्चायत विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3.35 करोड 28 लाख रुपियाँ बराबरको 18,893 बिउ आयात भएको हो। यो

सार्वजनिक गराएका छैनन्।

0: फाइदा भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,00,00 लाख रुपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढेको प्राधिकरणको भनिदिएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अवरोध गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चलाउने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूकै कारणमा रहेको बताउनुभयो। 48 पुष्प अदालत स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टे हाट्ने दावी गर्नुभयो।
1: आफ्नो

सम्पादित भएको हो। आज भएको खेलमा श्रीलङ्काले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौ सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल ताजिकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो।

0: प्रकोप समयमै उपचार नगरी उत्पादन भएको
1: छ।
0: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुनाफा

तपाईं साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला।

0: चाहिँ एउटा कम्युनिटीलाई चाहिँ ट्रस्ट भएका छौँ भने कम्युनिटीलाई चाहिँ पुरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छौँ जस्तो लाग्छ मलाई। समुदायको ग्यादरिङबाट आएको आर्थिक जुन लाभहरू हुन्छ हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चित चाहिँ हुन जरुरी छ।
1: श्रमिक मार्फत चाहिँ यहाँको

0: चित्र बनाउँछ हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ।
1: तपाईँले सुनिसकेपछि

चासोहरू जनाइएको छ नि।

भाषा 18 स्वतन्त्रवासी परिवारलाई कानूनी रूपमा जग्गा अनि पुरस्कार वितरण गरिएको छ। माइती खण्डमा भने स्वतन्त्रवासीको आन्दोलन जारी छ, बसोबास अधिकार सुनिश्चित गर्न मद्दत गरिएको छ। यो हप्ता डिसेम्बरको वर्षा हुने मौसम भएको भनाइ छ। र खण्डमा पुरुष भलिबल च्याम्पियनसिप नेपालको दोस्रो खण्ड श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने सेली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एकमा भयो।

स्वास्थ्य प्रसार सम्बन्धी

It's going to boost the 11.

Thank you.

ಯುದ್ಧ ಪ್ರಕರಣ ಸುಯಂ ಬಿಹೇವಿಯರ್

पनि गर्नुहुन्छ, हजुरहरूको कुरा के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त यसको डिटेल ब्लुप्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुन् अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुन् भनेर तिनीहरूलाई विदा गर्नु त्यो दृष्टिकोण राख्नु अब यो के हो

गर्दा विकसित कार्यक्रमले सातै प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आयो पालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलिजुली सरकार गठन भएको थियो। पहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि

Yeah.

0: छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि म्यानेजर गरे त्यसो भए अहिलेका बाकी दलका गतिविधिले
1: पालिका

0: pasar el proceso a algo, no le gusta el proceso sotto. Tu puedes, puedes contar eso, ¿no? Contar lo de esto, ¿no?
1: उनीहरूको राजनीतिक खेता पनि सङ्घीयताको मर्ममा माथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने
0: संहिताको विरोध गर्ने मतलब चाहिँ गर्न सक्छ संहिताको विरोध गर्नेलाई केही सामर्थ्य त्यति दिन्छ तर के भने संहिताको विरोध गर्ने चाहिँ जस्तो उठाउँदैन त्यसले गर्दा अब कतिका जुन राजनीतिक छन् तिनले त संहितामा देखिएका जुन विषयहरू छन् त्यो विषयहरूलाई प्रदेशमा देखिएका जुन विषय नेताहरू छन् ती विषय नेताहरूलाई एउटा समाधानको रूपमा यो प्रदेश जानुपर्छ आफ्नै खिचाबाजी गरेर आफ्नो विरोधीहरूको दल मात्रै
1: गरेर
0: नसरी नचाहेको यही त केही छैन त्यो आफ्नो सत्ता आएर चाहिँ के पनि हुन्छ सत्तामुखी र शासन जुन सत्ता छन् त्यो सत्ताबाट बात दिएका मान्छेहरूको चाहिँ सोच होइन उनीहरूको नियत प्रदेशको विकासको छैन उनीहरूको नियत प्रदेशको संहितालाई सहल

0: विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शन प्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। विदेशी विवरणहरू आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमा वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताए।

सरकारी सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

आमाको दुधमा देख्नुहोस्।

I'm going to go to the next slide.

ठीक है।

Thank you.

Thank you.

Thank you.